0: بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لن ينال الله لحومها ولا دماؤها ولكن يناله التقوى منكم كذلك سخرها لكم لتكبروا الله على ما هداكم ولعلكم تشكرون صدق الله العظيم محترم و مکرم سامعین السلام علیکم ورحمت اللہ وبرکاتہ آپ سے مخاطب آپ کا میزبان مولانا فضل داد اور ہمارا یہ پروگرام ہر ہفتے جمعہ کی شام کو 8 بجے سے 9 بجے تک یو کے ٹائم لائیو ہوا کرتا ہے اور پھر اس کو آپ ریکارڈ کر کے بھی سن سکتے ہیں بعض لوگ اس کو اپنی یہاں محفوظ بھی کر لیتے ہیں آئی ایم یور ہوسٹ مولانا فضل داد اینڈ دس از آور ویکلی سیشن آن فرائیڈے ایوننگز بٹوین 8 o'clock اینڈ 9 o'clock یو کے ٹائم دس از سن رائز ریڈیو 103.2 FM 100.6 FM اکراس دا ہول آف ویسٹ یارکشائر اور انٹرنیٹ کے ذریعے آپ اس کو پوری دنیا میں سن سکتے ہیں www.sunriseradio.fm آن لائن بھی سن سکتے ہیں اسی طریقے سے www.sunrise.radio اور سن رائز ریڈیو کی اپنی ایک ایپ بھی ہے یو موسٹ ویلکم ٹو ٹیک پارٹ ان دس سیشن دا نمبر فار آور اسٹوڈیو از 01274 306 66 01274 306 66 You're most welcome to take part, whether it's an Islamic question, any advice that you'd like, any on any specific topic. You could phone in to speak about our local issues, national issues, international issues. If you've got anything beneficial to say and share, you're most welcome to call in. We'll listen to you, and so will the listeners, inshallah. We'll listen to what you've got to say. ایام چل رہے ہیں ذلحجہ کے ذلحجہ کا مہینہ یہ اسلامی 12th مہینہ ہے It's the 12th month of the Islamic year. And there's very few days left till Eid al-Adha. Accordingly, next Wednesday will be Eid al-Adha. And the Hujjaj Ikram, those people who've gone on the special auspicious journey, jo log is barkat wale safar ke upar nikle hue hain, to ab kuch dinon tak wo مکہ سے نکل کر منا چلے جائیں گے اور منا سے پھر عرفات عرفات کے میدان سے مزدلفہ کی طرف آئیں گے مزدلفہ سے واپس منا یہ پورا ایک سرکل ہوتا ہے اور پھر وہاں سے واپس مکہ حج کے جو 5 دن ہوتے ہیں بڑے ہی بزی ہوتے ہیں اور اس کے اندر بڑا ہی چلنا پھرنا اور کافی تکلیف تھکاوٹ انسان کو محسوس ہوتی ہے لیکن جو لوگ ادھر ہیں اب حجاج اکرام تو تقریباً سب چلے گئے ہیں شاید ہی ایک آدھ فلائٹ جو باقی رہ گئی ہو لیکن اکثر جو ہیں جن کو اس سال حج پر جانا تھا وہ تو اب چلے گئے ہیں اور جو باقی رہ گئے ہیں ان کے لیے کیا ہمیں کرنا ہے تو 2-3 چیزیں ذہن میں تھی جن کا آج ذکر کروں گا فضائل آپ روزانہ سنتے ہیں रोजाना का मतलब जब जब मौका मिले, चाहे रेडियो के जरिए, मीडिया के जरिए, आजकल हर आदमी के हाथ में स्मार्टफोन होता है तो वो सोशल मीडिया के जरिए हर वक्त सुन सकते हैं, देख सकते हैं, मुख्तलिफ सोशल मीडिया से मसाइल भी देख लेते हैं वहाँ, और फिर जो फजाइल हैं वो भी सुनते रहते हैं, देखते रहते हैं। और कई सालों से इंसान सुनते सुनते वो तकरीबन इंसान को महफूज भी हो जाते हैं, लेकिन यह दहानी के तौर पर दोबारा उनको जिक्र किया जाता है आम तौर पर। There's very less days for Eid al-Adha, and most of the people, if not all, those people who were about to go on this special auspicious journey of Hajj, most of them have already set off on that journey. The odd one or two maybe flights that are left over. And now for those who have not attended Hajj this year, there's two very important things I'd like to draw your attention to. Eid al-Adha this year, 2026, is on May the 27th, on the Wednesday. सबसे पहले कुर्बानी जिसके फजाइल आप सुनते रहे हैं और उसके मसाइल भी अब आपको तकरीबन याद ही होंगे। द सक्रीफाइस वी बीन रिपीटिंग द फजाइल एंड द मसाइल ओवर मेनी ईयर्स, सो दैट विल बी इन योर माइंड। व्हाट आई वांटेड टू ब्रिंग टू योर अटेंशन वाज द नेक्स्ट पार्ट व्हिच इज तकबीरात तशरीक। تكبيرات التشريق وَلِتُكَبِّرُ اللَّهَ عَلَى مَا هَدَاكُمْ وَلَعَلَّكُمْ تَشْكُرُونَ تاکہ تم اللہ کی تکبیر بیان کرو، اللہ کی بڑائی بیان کرو، اور تاکہ تم اللہ کا شکر کرو کہ اس نے آپ کے اوپر اتنی نعمتیں کی ہیں۔ تو اس آیت کے اندر اللہ رب العزت نے جو تکبیرات تشریق ہیں اس کی دو وجہ بتلائی۔ Allah subhanahu wa ta'ala, in this verse, he's mentioned two very important reasons for this takbirat-e-tashriq, because normally it comes to a person's mind, I'm going to be reciting takbirat-e-tashriq, but what is the reason for it? Uski wajah kya hai? Kyun hum is takbirat-e-tashriq ko padhte hain? Kyunki jis kaam kabhi Allah Rabbul Izzat ne aur Nabi Pak sallallahu alayhi wa sallam ne hume hukum diya hai, उसकी हमेशा वजूहात होती हैं, उसके पीछे हिकमतें होती हैं। तो इसकी क्या हिकमत है, इसकी क्या वजह है? तो चुनाचे अल्लाह रब्बुल इज्जत ने यहाँ दो हिकमतें तो कुरान करीम ही के अंदर बतला दी। एक तो ये कि तुम अल्लाह की तकबीर बयान करो, अल्लाह की बड़ाई बयान करो, और दूसरी ताकि तुम अल्लाह की नेमतों का शुक्र अदा करो। शुक्र अदा करना ये अलग काम है और अल्लाह की बड़ाई बयान करना ये अलग बयान है। टू रिसाइट तकबीर एंड टू प्रेज द ग्रेटनेस ऑफ अल्लाह, दैट इज वन थिंग, एंड देन आल्सो एट द सेम टाइम टू बी ग्रेटफुल फॉर द बाउंटीज एंड द नेमत्स ऑफ अल्लाह, दैट्स अ सेपरेट थिंग ऑल टुगेदर। अब ये तकबीरात तशरीक क्या है तो दोबारा याद दहानी करा दूं। अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह वल्लाहु अकबर, अल्लाहु अकबर वलिल्लाहिल हम्द। दैट्स तकबीरात तशरीक, एंड आई विल रिसाइट इट अ कपल ऑफ टाइम फॉर दोस पीपल हु वुड लाइक टू रिकॉर्ड इट और राइट इट डाउन और हु वुड लाइक टू लर्न इट। तो इसको तकबीरात तशरीक कहते हैं, और ये मसले के लिहाज से ईद से एक दिन पहले वाला जो दिन होता है, जो 9 ज़िलहिज्जा, क्योंकि ईद का दिन ये 10 ज़िलहिज्जा होता है, तो एक दिन पहले से ये तकबीरात शुरू हो जाती हैं। दीज तकबीरात दे बिगिन वन डे बिफोर ईद उल अज़हा। सो नाउ वी हैव दिस ईयर ईद उल अज़हा 27th of May 2026, it's going to be a Wednesday. So the takbirat will begin on the Tuesday, and they will begin in the morning, and they will continue for 23 salah. 23 namazon tak, 23 namazon tak ye jari rahenge. Har farz namaz ke baad कम से कम एक मरतबा इस तकबीर को कहना ये वाजिब है. आफ्टर एवरी फर्ज सलाह टू रिसाइट दिस तकबीर एट लीस्ट वंस इज वाजिब अपॉन एवरी सिंगल पर्सन वेदर दे आर मेल फीमेल. Whether they are praying at home, whether they are praying in the masjid, whether they are praying with jama'ah, whether they are praying individually. Whether that salah was ada on time or whether that salah you had missed it and now you are performing qada of that salah. If it comes within the brackets of those 23 salah, then you will have to recite Takbirat al-Tashriq at least once. Of course, ladies, you'll have to recite it quietly, and males, you recite it slightly loud. But every one of us will recite it. And if you forget, then the moment you realize that I have forgotten Takbirat al-Tashriq, you recite it straight away. Jab bhi aapko yaad aaye, agar bilfaraz bhool gaya ho kisi namaz ki baat, kyunki insaan आम दस्तूर यही होता है कि नमाज पढ़ के उसके बाद अगर दुआ करनी है दुआ करके उसके बाद उठकर चला जाता है. तो जब इंसान 11 महीने इस तरह करते करते करते तो उसको आदत बन जाती है कि जो ही सलाम फेर कर फिर दुआ करके फिर उसके बाद उठ जाते हैं चले जाते हैं. तो अब अगर भूल गया किसी वजह से ये शख्स, इफ़ दिस पर्सन फॉरगेट्स फॉर एनी रीज़न, तो जिस वक़्त भी याद आए उस वक़्त इंसान उन तकबीरात तशरीक को पढ़ ले. और जो ही फ़र्ज, तो अब ये 23 नमाज किस तरह होंगी? ट्यूसडे के दिन जो 5 नमाज़ें हैं सुबह की नमाज के फ़राइज़ के बाद, ट्यूसडे की जहर, ट्यूसडे की असर, ट्यूसडे की मगरब, ट्यूसडे की जो ईशा है, तो ये ट्यूसडे के दिन की 5 नमाज़ें हो गई. वेंसडे के दिन की 5 नमाज़ें हो गई. थर्सडे के दिन की 5 नमाज़ें हो गई. फ्राइडे के दिन की 5 नमाज़ें हो गई. और फिर सैटरडे के दिन की 3 नमाज़ें, फजर, जहर, असर. इसके अंदर, असर के अंदर भी आप, असर के बाद भी ऑफ़ कोर्स आप तकबीरात तशरीक पढ़ेंगे, लेकिन मगरिब के अंदर नहीं पढ़ेंगे, वो आपकी 24वीं नमाज हो जाएगी. तो 23 नमाज, 23 सलाह यू विल बी रिसाइटिंग दीज तकबीरात तशरीक. एंड अगेन लाइक आई मैंशनड, अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, वल्लाहु अकबर, अल्लाहु अकबर, वलिल्लाहिल हम्द. और ये याद रहे, एंड आई वांटेड टू मेंशन एज अ पॉइंट ऑफ इम्पोर्टेंस दैट ऑल्दो इट्स वाजिब टू रिसाइट दीज आफ्टर फर्ज सलाह, यू कैन रिसाइट देम एज मैनी टाइम्स ड्यूरिंग द डे और नाइट, व्हेन एवर यू वांट, वेदर आफ्टर सलाह, बिफोर सलाह, ड्यूरिंग द डे, लेइंग डाउन, स्टैंडिंग अप. इन दीज डेज ऑफ अय्याम तशरीक, दीज डेज ऑफ तशरीक, बिकॉज ऑन द डे ऑफ द 9th इज द डे ऑफ आराफा. Arafah is the most important day in Hajj. Arafah jo hai Hajj ke ayyam mein sabse muhtam bisham aur sabse aham tareen din hai. To us din se ye shuru karte hain, fir dusre din Eid hai aur fir Eid ke 3 din baad tak ye ayyam tashreeq inko kaha jata hai. To in dinon ke andar insaan din mein, raat mein, jab bhi aapko mauka mile, aap इनकी तिलावत करते रहें, इनको पढ़ते रहें. वेन एवर यू गेट अ चांस, यू आर टू कीप रिसाइटिंग दीज तकबीरात तशरीक. अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, वल्लाहु अकबर, अल्लाहु अकबर, वलिल्लाहिल हम्द. और इसके अंदर आप अल्लाह की तकबीर बयान कर रहे हैं, अल्लाह की बड़ाई, अल्लाहु अकबर, अल्लाहु अकबर, कि अल्लाह सबसे बड़ा है, अल्लाह सबसे बड़ा है. ला इलाहा इल्लल्लाह, अल्लाह के अलावा कोई माबूद नहीं. अल्लाहु अकबर, अल्लाह ही सबसे बड़ा है. अल्लाहु अकबर दोबारा, अल्लाह ही सबसे बड़ा है. वलिल्लाहिल हम्द, और तमाम तारीफ़ें ये अल्लाह ही के लिए हैं. All the praise of every sense, every notion, every place, every kind of praise, it is ultimately for Allah. अल्लाह ही के लिए तमाम के तमाम हमद है, तमाम के तमाम तारीफें अल्लाह ही के लिए हैं। तो इसके अंदर अल्लाह की तारीफ ही तारीफ और अल्लाह की हमद ही हमद, और जब इंसान अल्लाह की हमद करता है तो एक किस्म का अल्लाह का शुक्र भी अदा कर रहा है। अल्लाह हैज़ ग्रांटेड अस सो मच, वी कैन नॉट इवन काउंट द नेमत्स ऑफ अल्लाह, अल्लाह की नेमतों को हम गिन नहीं सकते, अल्लाह की नेमतों को हम गिन नहीं सकते, लेकिन कम अज़ कम इस अंदाज के अंदर हम थोड़ा सा शुक्र तो अदा कर लें। उसके शुक्र का अदा करने का हक हम अदा नहीं कर सकते। द अमाउंट ऑफ ग्रेटफुलनेस दैट वी शुड बी, वी कांट रीच दैट लेवल एट ऑल। द अमाउंट ऑफ ग्रेटफुलनेस दैट वी शुड बी, हाउ ग्रेटफुल वी आर, and we are doing shukr of Allah, giving thanks to Allah, the amount of thanks that we should be giving to Allah for His favors, we can never, never, never be able to give the full due. Pura haq ada hum kisi surat ke andar, kisi surat ke andar Allah ki nematon ka haq ada nahi kar sakte, lekin kam az kam itna kar sakte hain ki jab jab Allah hame या अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम हमें बतलाते हैं कि अब तुम्हें तकबीर करनी है या तहमीद करनी है या अल्लाह का शुक्र करना है या अल्लाह की हमद बयान करना है, तो उस वक़्त अगर हम करें तो ये भी एक किस्म का शुक्र ही है। और बाकी अल्लाह को पता है कि मेरी मखलूक जो है वो मेरा पूरा शुक्र अदा नहीं कर सकती, ये उसको खालिक को पता है, ही नोज that the ni'mas that he has given far, far, far outweigh the amount of shukr that we can even contemplate. Hum itna soch bhi nahi sakte ki itna shukr ada kare. To isliye ye yaad rahe, aur agar aap program sun rahe hain, aap tak ye ilm hai, to apne family members, apne dosto ahbab, apne neighbors, un tak ye masla zarur pahuncha le. Make sure we try and take this message over to those people who may not have heard about this mas'ala, who may have forgotten about it. It may slip their mind. The takbirat al-tashriq, they begin one day before Eid, ek din Eid se pehle, aur har farz namaz ke baad kam az kam ek martaba usko padhna ye wajib hai. To ye raha ek mas'ala. दूसरा मसला जिसकी तरफ आपकी तवज्जो दिलानी थी, द सेकंड मसला दैट आई वांटेड टू ब्रिंग योर अटेंशन टू वाज द फास्टिंग ऑन द डे ऑफ अराफा। अराफा वाला दिन यानी जिस दिन हज होगा, तो हज से एक दिन पहले वाला दिन, उससे पहले, द डे प्रायर टू ईद उल अदहा, इट्स द डे ऑफ अराफा, द नाइन दिल हिज्जा। एंड द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम, ही वुड से احتسب على الله ان يكفر السنه التي قبله والسنه التي بعده. That I have yakin that Allah subhanahu wa ta'ala will forgive the previous year's sins and the past year's sins. So that's why we should try and keep the day of Arafah as well, because it is an erasure of our sins. और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इसकी बड़ी ही तरगीब दी है, इस रोज़े की बड़ी ही तरगीब दी है। तो आई रियली वुड रिकमेंड कि जितने से हो सके, और स्पेशली इस साल चूंकि बच्चों की छुट्टियां भी हैं, अगले हफ्ते, नेक्स्ट वीक इट्स गोइंग टू बी हॉलीडेज फ्रॉम स्कूल, सो मैनी ऑफ यू विल हैव अ चांस टू हैव एन एक्स्ट्रा लाइन इन द मॉर्निंग, and you don't need to really wake up very early, and I understand the days are slightly longer because of the summer months. May ke andar din jo hai wo kafi lambe hona shuru ho jate hain, aur aaj kal maghrib ki jo namaz hai taqriban 9:25 tak, 9:30 tak pahunch jati hai, lekin ek hi to din hai, aur agar us din ke andar agar thodi si bhook lag bhi gayi, thodi si pyaas lag bhi gayi, thodi si takleef ho bhi gayi, to kya hua, दूसरे दिन ईद का दिन है, आप उसको कंपनसेट कर सकते हैं। तो इसलिए, और दूसरी बात कि अल्लाह के वास्ते आप अपने आप को भूखा और प्यासा रख रहे हैं तो अगर थोड़ी सी तकलीफ हो भी गई तो ये देखो कि इसका अजर अल्लाह रब्बुल इज्जत आपको इसके ऊपर कितना देने वाली है. Think about the ajr that Allah subhanahu wa ta'ala is going to grant you upon this. This Sawm Arafah, Allah subhanahu wa ta'ala, the amount of ajr He is going to give, the amount of ajr Allah subhanahu wa ta'ala is going to grant us. Now, aam taur par poocha jata hai ke sehri aur iftari Ramadan mein to टाइम टेबल होता है तो इसमें क्या, तो इसमें आसान बात यह है कि आप देख लें कि फजर का वक़्त आपके लोकल जो टाइम टेबल है ऑफ कोर्स, फजर का वक़्त किस वक़्त शुरू होता है और उस वक़्त के शुरू होने से 5-10 मिनट पहले आप अपनी सहरी ख़त्म कर लें. तो ये सहरी का उसूल, द रूल फॉर सहरी इज यू हैव योर लोकल मस्जिद सलाह टाइम टेबल्स एंड यू लुक एट द टाइम व्हेन फजर बिगिंस. So the time Fajr begins, give it 10 minutes previous to that, and that's when your Sahri, just to be on the cautious side. 10 minutes before that, your Iftari complete, sorry, your Sahri completes, you don't eat after that, and then of course your Iftari will be with Maghrib Adhan. مغرب کی اذان کے ساتھ آپ اپنی افطاری کر لیں گے جب مغرب کی اذان ہو, مغرب کا جو وقت ہو. تو یہ تو بڑا ہی آسان ہے, تو اس لیے میں عرض کر رہا تھا. And I was mentioning that Allah subhanahu wa ta'ala, this is one of those special days that Allah subhanahu wa ta'ala has attached a very, very special reward. Because usually in all the other rewards, the hadith or the Quran will tell us that Allah subhanahu wa ta'ala will forgive your previous sins. آپ کے جو پہلے کے گناہ ہیں اللہ رب العزت ان تمام کو معاف کر دیتے ہیں, لیکن عرفہ کے دن کے بارے میں فرمائے پچھلے سال کے بھی گناہ معاف کریں گے اور اگلے سال کے بھی گناہ اللہ رب العزت معاف فرمائیں گے. مطلب اتنا بڑا ثواب ہے, it's such virtuous that Allah سبحانہ وتعالی will forgive your previous year's sins and also the forthcoming year's sins Allah سبحانہ وتعالی will forgive you. تو یہ بڑا ہی ثواب ہے اور اس قسم کا ثواب بہت ہی کم عبادتوں کے ساتھ آتا ہے. تو اس لیے I really would recommend, میں ضرور آپ کو درخواست کروں گا اور تجویز دوں گا کہ اگر ہو سکے تو ٹیوزڈے والے دن, ٹیوزڈے دا 26th of May 2026, آپ یہ دن جو ہے روزہ رکھیں, سنت والا روزہ رکھیں, اور اس کے اندر بڑا ہی اجر ہے. خود بھی رکھیں اور اپنے گھرانے والوں کو بھی, گھر والوں کو بھی, گھرانے والوں کو بھی, سب کو روزہ رکھنے کی ترغیب دیں. حدیث میں آتا ہے الدال علی الخیر کفاعلہ, جو شخص کسی نیکی کی رہنمائی کرتا ہے تو اللہ رب العزت اس کو اس نیکی کا پورا اجر دیتے ہیں. آپ نے کسی کو اس روزے کے بارے میں بتلائے کہ آپ بھائی روزہ رکھنا آپ کو ثواب ملے گا, تو اس شخص نے اگر روزہ رکھا تو اس شخص کو تو پورا ثواب ملے گا, لیکن چونکہ آپ نے اس کی رہنمائی کی تھی اللہ رب العزت اس کی پورے روزے کا ثواب آپ کو بھی دیں گے. اگر آپ نے 10 آدمیوں کو کہا تو 10 آدمیوں کو اپنا روزہ رکھنے پر ان کو ثواب ملے گا ہی ملے گا, لیکن آپ نے چونکہ ان کو بتلایا اللہ رب العزت آپ کو بھی 10 آدمیوں کا ثواب دیں گے. تو اس لیے اپنے کم از کم جو گھر والے ہیں, گھرانے والے ہیں, یور فیملی, یور ایسوسیٹس, یور کالیگز, یور فرینڈز, انکریج دم دیٹ آن دا ڈے آف عرفہ ٹو کیپ اے فاسٹ از ویری ویری ورچوئس, لیٹس سی اف یو کین کیپ اٹ. اینڈ آئی واز مینشننگ ان اردو دیٹ ان دا حدیث دا پروفیٹ صلی اللہ علیہ وسلم ایکسپلینز ٹو اس دیٹ وین یو direct somebody towards a good deed and they were to act upon this, they will get that reward by act upon it, they will get that reward by acting upon it. But because you directed them, you guided them, Allah subhanahu wa ta'ala will grant you the reward of that full ajr as well, of the full reward of that fast. And imagine you directed 10 people, and 10 of those acting upon this, those 10 people, they will get their own reward and ajr, but Allah subhanahu wa ta'ala will grant you the ajr of those 10 people's fasts as well. And that goes for any good deeds. And what an easy bargain. This way, you can keep your own fast, but you can get the sawab of the fasts of many other people. So come as come, itna to aap kar sakte hai ki khud bhi roza rakhe on Tuesday the 26th of May 2026, that's next week. You can keep a fast yourself, but also encourage others. Taki aapko apna bhi sawab mile aur unka bhi sawab mile. Aise karte hain, break ka waqt ho gaya hai, break ki taraf jaate hain aur break ke baad wapas aakar aapki calls agar hui to wo bhi le lenge. Yaad rahe ki hamare studio ka number 01274 306666, the number for our studio if you'd like to call in, speak about this issue, this mas'ala, or any other mas'ala that you'd like to ask. You're most welcome to call us 01274 306666. I repeat, 01274 306666. I'm your host Maulana Fazal Dad, and this is Sunrise Radio 103.2 FM. Filhal break ki taraf jaate hain.
1: Looking for your dream home in Bradford?
2: Introducing Bellevue Residences, a stunning collection of 4, 6 and 8 bedroom homes. Step inside beautifully fully furnished interiors, finished to a high standard with spacious living areas and fully carpeted rooms designed for family living.
1: Secure electronic gated parking and located in the heart of the Bradford community, close to everything you need.
2: Bellevue Residences.
1: Luxury, space and style.
2: Call 01274 288 252 today to arrange your viewing.